0: ओके जनाब बिल्कुल नन चिकम दे प्रोग्राम गुल मोहम्मद के कब अनुमान ने डेडिकेट को मा वसर वसर के जमंग यो फीमेल सोकरा ले काल फर्स्ट काल रे दागी पनुमान ने भाई अस्सलाम वालेकुम रहमतुल्लाह व बरकातहु। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम।
0: जी जनाब सुख दे कम जन पखैर अगले
1: यहया परमंत्री
0: यहया यहया संग खै गोला टिक टाक के वसात खतिरीगी خیر دے بالکل خپل لو احساس نن ہم سام دا مارو چھٹی دے کنا سکول ہا
1: جی چھٹی
0: ہے ہا ہا دار دو ہے جسنگ سکول دے زی خوشالے مان دے کنا کابوری نہ کیگی خوشالے ہا ہا سیدا او منصورے سنگ دے خدے
1: او خیرے بس
0: ہا ہا سیدا او چتا چکر مکرو خر بیا نہیں لگولے
1: وعلیکم
0: السلام لوی سڑی تھینک یو سو مچ جی

0: बेलडोना जाफरानी फेस वॉश हे नुम तम गोरी मात गोरी ओ फार्मुले तो गोरी
1: शाबशे ओ वाओ
0: कुलाई आवाजी नशरियात उसरा और ब्या बिलखसूस द हैदर मुमंद होम्योपैथिक
2: बेलडोना
0: जनरल अस्पताल पेखवर खार द हैदर मुमंद
2: जाफरा
0: होम्योपैथिक जनरल अस्पताल द शाह मंसूर सवाबई और दिन अलावा
2: फेस वॉश
0: हैदर मुमंद होम्योपैथिक जनरल अस्पताल द मर्दान रोड द चार सदी यानी द कुलाडेर चौक और द तहसील चौक तरमेन द गजे की कम द
2: जाफरा
0: गुलबहार नंबर दूर तो वेले की द गजे की जमुग द अस्पताल ब्रांच दी
2: एज एंटी
0: नो द्रिवाणो अस्पतालों दिन अलावा द
2: ऑक्सीडेंट
0: बेलडोना कॉस्मेटिक्स इंटरनेशनल कुमसी द
2: इस्तेमाल शीदी और द क्रीम ऑफ द पास्ट
0: नंदवर द टोलना मशहूर और मारूफ कॉस्मेटिक्स दी और दी द मशहूर की दो मारूफ की दो गट वजह दी क्वालिटी द क्वालिटी गट वजह द डॉक्टर हैदर अली मुमन नुम दे और दी द क्वालिटी माने बिल्कुल मन कम्प्रोमाइज में देख लेता स्टूल उमर द दुकान दो बंजारियान और दियारी वाले क्रीमान मो इस्तेमाल करी था सो मेडिकल उसूल लाने यारागली उद मेडिकल द उसूल मुताबिक शुभ दिनों अगर सिर्फ और सिर्फ
2: नबिया
0: बेलडोना जोड़ कर दे वाली चुमंग दी ना खबरदार यू चिदे जिन्हें मखोले खराबी मुंग दी ना खबरदार यू चिदे जुल्मी पुमाजी मुंग दी ना खबरदार यू तेर सरे वाले रारवान दे मुंग दी ना खबरदार यू चिदे जिन्हें मख्स पिनवाली ला ओले न वर्जी बार बार तूर मिखुना ओले रारवान दी दगा मेन पॉइंट मुंग रोचित कड़ी दो पागे बुनियाद बानी
2: बल्कि
0: मुंग द बेलडोना कॉस्मेटिक्स पाकिस्तान यानी दी बुनियाद मुंग ये खो दे दे मख द खाइज द पारा डीरो गर्जी दिले राव गर्जी दिली
2: कुला
0: याद विख्तो द कुलाउ द उगुदवाली द पारा डीरो गर्जी दे राव गर्जी दे मजे होना कलला चूल और इस रेडियो और इसो कोई दा वाले इसो कोई दा वाले बिल्कुल जिदन टोकरे पे सरकड़ी हुई
2: मख द जला
0: दा वाले ओ दा वाले नो मेरा बानियो की द बंजारियानो नो द दुकानदारानो नो द कबाड़ियानो नो जानो साथी द नंदवर द मेडिकल द उसूलो मुताबिक तैयार शी द पाकिस्तान बेहतरीन कॉस्मेटिक्स कम तो चोले की
2: जाफरानी
0: बी ई डबल एल ए डी ओ डबल एन ए यानी
2: बेलडोना
0: बेलडोना कॉस्मेटिक्स बिल्कुल महेरोई जी
2: जाफरानी
0: और द बेलडोना कॉस्मेटिक्स प्रोडक्ट्स थी पागी की
2: फेस वॉश
0: उस चुनकी स्किन चंदन गोरा
2: सिर्फ
0: तासुल बार बार फेस वॉश
2: असली
0: और पदक द्वानु की जाफरान एज एंटी ऑक्सीडेंट इस्तेमाल शुरू दी और एज एंटी ऑक्सीडेंट पदे की वाहिद दग जाफरान दी दादी के एज एंटी ऑक्सीडेंट इस्तेमाल शुरू दी
2: उदा
0: स्किन चुकम फ्री रेडिकल दी द अगे कुम नुकसान दी स्किन तुकम नुकसान दर की डेरलुई किरदार अदा के उदे के खास कर मुंगा जाफरान यवाज द खुशबू द पार ना बल्कि द स्किन द सफाई द स्किन द बूस्टिंग और स्किन दोबारा द पेगल तोप तरफ तबोतल याद देने लावा स्किन दोबारा जलमी तोप तरफ तबोतल के डेरलुई किरदार अदा के खुद मेहरबानी बदा कोई पदी द पासा मौजूद असल कम जाफरान मौजूद दी द क्रीमो ता सुकल क्रीम डबे वाली जमुन डबे चूंकि ता सुकल वाले न डबी
2: क्रीम
0: द अगस्तो सरा ता सुकल डबे रवागस्तो
2: ना
0: और लास्ट के मुकल दगा डबे उन्हीं اول خوب دغه ډبی باندې چې کوم د جنۍ تصویر راغلی دی دغه جنۍ به تر اوسه پورې تاسو چرته نه ویلیدلی دغه جنۍ
2: زعفراني
0: تاسو به پیژنئ نه او دغه جنۍ زه پیژنم ماته بار بار دا ویل چې ګوره بلډونه زعفراني کریم باندې کوم د جنۍ تصویر راغلی دی
2: فیس واش
0: نو دا ماته وایي چې آیا دغه تصویر د چا دی د چا نه دی تاسو تر اوسه پورې ماته دا ونه ویلي کله تاسو دغه ډبی لاس کې ونیسئ
2: چې زعفران
0: نو تاسو به دغه ډبی به انتها ډېر زیات خوند درکوي لګ نه به انتها ډېر زیات خوند بدل درکوي که تاسو د لکی ریډیو اورئ که تاسو د سوابۍ د ریډیو آواز اورئ که تاسو د استفسار سدی د ریډیو आवाज اوري تاسو د پیښور د ریډیو आवाज اوري یا تاسو د
2: بلشید
0: بلوچستان د کوټا د ریډیو आवाज اوري یا تاسو د لربر خیبر شنغرو د
2: او
0: د غرد سر توکم زما غږ زما आवाज اوري خاص کر بیا کچری بونیریان زما आवाज اوري بونیر کې زما خوږی خوږی خويند کې چری زما आवाज اوري کوم چې زما اکثر اسپیټال تر شماله د اسپیټال له خوند رنگ ډیر زیات خولېږي
2: تاسو ته
0: از د ډیرو خبرو باوجود مغی چې د مطلب را روان وی او زموږ دغه هاسپټل تر روان وی لکه څنګه چې پرون د بونیر نه بلا خويند زما جدن راغلی وی د سوابي کې خويند می دی اگر راغلی وی زما د هیدر مومند اسپیټال د شاه منصور کوم برانچ دی د اغه ویزټ کوي بیماران موږ راولي او ټول ورځ دغه خبره روان وی الحمد اگر آگلی زما دا ہے در مومند اسپتال دا شاہ منصور کم برانچ دے دا اگے وزٹ

एक्टिवेटर और की मौजूदी, एक्टिवेटर मतलब दादी की पाउडर मौजूदी, और पाउडर ना अलावा दे की ब्लीच मौजूदी जी, ना अगर ब्लीच चुकम कलर दे ना अगर तोर कलर दे जी, दादो कोली ने जुड़ शिविर चुंगे दे कलर हम चेतना बिल्कुल तोड़ दे जी, दीता बैलाडोना चारकोल ब्लीच और तो मिलेगी नतासुकले दगा बोतल सॉरी दा चकम पैकेट दे दा पैकेट मुकले को लोग लो न बदी की दना द्री पैकेट मौजूद आगा द्री पैकेट की बतासु दगा दो पैकेट मतलब यो लोग है बरावाले यो तासु बदगा कम की जो ब्लीच थी कम जो तोर गुंदे की क्रीम दी दे के दना दगा तोर क्रीम बतासु पे यो लोग की और वाचो यो दागे न बाद तासु बदी की दना दगा पाउडर कम मौजूदी कम जो मतलब एक्टिवेटर और तो एलेगी तासु बोर के दगा ब्लीच दना और वाचो कम खाले जब पहले जमाने ब्लीच इस्तेमाल ही अगी तो पकड़ दे मतलब अगी पकड़ा पाउडर टोल नौ रचे लग दे और के रोचे जिक्र मतलब दबाज बाज खल को स्किन डेर ज्यादा सेंसिटिव हुई अगी तो पार जिदन मतलब दा अक्सर इरिटेशन और तो जोड़ी या दिन लवा अक्सर दा गिले के चेहरे मुख में सोजई अगी तो मेरा पैगाम दे जो क्रीम द ब्लीच द इस्तेमाल ओल नोड़ान दी ओ पेज टेस्ट और तो ले की तासु बाग टेस्ट संग कोई दा ब्लीच मुकल जोड़ की तासु तो गुर हाँ मा दा खबर कोई दी के दना द्री पैकेट मौजूद इन तासु की बरे बाज बाज जिनो कोनो मा और दिल چه دادری وان پکتی ره اوزه کدی و چه دنو پا مخمانی لگه ولی نگوره دا نقصان خبره دخا دیکی دنن یو سوتنگ لوشن دیتو ولگی چه تاسو کلا بلیچ مکلا اوکلل کنا بلیچ موکلل او دا بلیچو دا کولو نباد تاسو پینزل لسمنٹ انتظار موکلل مخمانی چکل دا بلیچو لگو انتاسو لسمنٹ انتظارو که کرو لسونو مانی مولگو لی پینزل لسمنٹ انتظارو که بخپو مانی مولگو لی چه دا مکلا استعمالو کنا غوروالی دا پارا دس کسی اس کو دا بلیچ و نباد مو دا لوشن ہو لگو نو کجا دی دی چاس

आज सर ओके ने कज आवाज जर सर ओके ने जर जर जर माथा फीडबैक राके जी जर जर जर माथा मैसेज ने रावले के और आता हुआ छ आया द एजे द आवाज ता सर ओके द रवान देख ता सर ओके ने रवान जी जमा ग्रानो हो गुदर नो खतर मंदर दिन को रागला मले खैर सर हम وچ زمارات لوت دمر خوشالی گی گرانا زبر چڑو پسکو درشم چھ زمارات لوت دمر خوشالی گی گرانا زبر چڑو پسکو درشم او تچ ما پخلا کوی سمر مزکڑی اے تچ ما پخلا کوی سمر مزکڑی کل کل در نزک مر ورشم وا اوکے جی لیڈیز اینڈ جنٹلمن زما گرانو خوگو درنو کدر منظر جن کو تاسو

0: रेडियो दिलबर अब कभी भी कहीं भी सुनिए हमारी वेबसाइट पर लॉग ऑन टू www.radiodilbar.pk।
1: रेडियो दिलबर अब कभी भी कहीं भी सुनिए हमारी वेबसाइट पर www.radiodilbar.pk।
2: दादा आया हर जाफरानी नुम रिख्तिया हम जाफरानी मायार लरी कना द बाजार पशोर पसे मजई फर्क पे जने बेलडोना जाफरानी क्रीम बेलडोना जाफरानी फेस वॉश कुम के जे जाफरान एज एंटी ऑक्सीडेंट इस्तेमाल शिवी दी वाले चे मुंग सिर्फ द जाफरान नुम न खरसो मुंग द फार्मूली फर्क उड़ान दिको बेलडोना जाफरानी क्रीम बेलडोना जाफरानी फेस वॉश हे नुम तम गोरी मा तो गोरी ओ फार्मूले तो गोरी खुलाई आवाजी खेस्ता मखन दे असली खुला हगदा चमखमो उजलीगी बेलडोना जाफरानी क्रीम
3: जमाडी रुजातो ग्रानो द्रनो खुगो मिनवालो द बेलडोना कॉस्मेटिक्स पाकिस्तान द खुसूसी नशरियात सरा और ब्याबिल खुसूस द हैदर मुमन होम्योपैथिक
2: बेलडोना
3: जनरल अस्पताल पेखवर खार द हैदर मुमन जाफरान होम्योपैथिक जनरल अस्पताल द शाह मंसूर सवाबई उद्दीन अलावा द हैदर मुमन होम्योपैथिक जनरल अस्पताल द मर्दान रोड द चार सदी यानी द कुलाडेर चौक द तहसील चौक तरमेंज द गजे की कम द गुलबहार नंबर दूर तो वेले की द गजे की जमुग द अस्पताल ब्रांच दी
2: एज एंटी
3: नो द दगद्रियो अस्पताल नो द ब्रांचो नो दिन अलावा द
2: ऑक्सीडेंट
3: बेलडोना कॉस्मेटिक्स इंटरनेशनल कुम ची द
2: इस्तेमाल शिवी दी और द क्रीम द
3: नंदवर द टोलना डेर ज्यात मशहूर और मारूफ कॉस्मेटिक्स दी और दी द मशहूर की दो मारूफ की दो घट वजह दी क्वालिटी दो द क्वालिटी घट वजह द डॉक्टर हैदर अली मुमन नुम दे और दी द क्वालिटी माने बिल्कुल मन कम रुमाइज में देख रहा स्टूल मर्द दुकानदारानो द बंजारियानो द मनियारी वाले क्रीमान मो इस्तेमाल करी था सो मेडिकल उसूल लाने यरागली उद मेडिकल द उसूल मुताबिक कजरियोसिस जोड़ शुवे दिनो अगर सिर्फ और सिर्फ बेलडोना जोड़ कर दे वाले चुमुंग दी ना खबरदार यू चे देव जिन्हें मखोले खराबी मुंग दी ना खबरदार यू चे देव जलमी पुमख माने दानी वाले राजी मुंग दी ना खबरदार यू तेर सरे वाले रारवान दे मुंग दी ना खबरदार यू चे देव जिन्हें मख स्पिन वाली ला वाले नवर जी बार बार तूर मिखुना वाले रारवान दी दगा मेन पॉइंट्स मुंग रोचित करी दो पागे बुनियाद बानी
2: बल्कि
3: मुंग द बेलडोना कॉस्मेटिक्स पाकिस्तान यानी द दी बुनियाद मुंग ये खोदे दे तासुम द मख द खाइज द पारा डी रोगर जिदली राव गर जिदली
2: कुला
3: याद व्यक्तो द कुलाओ द उगदवाली द पारा डी रोगर जिदली राव गर जिदली मजे हो नकलला चूल और इस रेडियो और इसो कोई दा वाले इसो कोई दा वाले बिल्कुल जिदनो टोकरे पर सरकड़ी हुई
2: मख द जला
3: दा वाले ओ दा वाले नो मेरा बानियो की द बंजारियानो नो द दुकानदारानो नो द कबाड़ियानो नो जानो साथी द नंदवर द मेडिकल द उसूलो मुताबिक तैयार द पाकिस्तान बेहतरीन कॉस्मेटिक्स कम तचोले की
2: जाफरानी
3: BEELLDOONA
2: क्रीम
3: यानी बेलडोना कॉस्मेटिक्स बिल्कुल महेरो जी
2: जाफरानी
3: और द बेलडोना कॉस्मेटिक्स प्रोडक्ट्स दी पागी की
2: फेस
3: वॉश उस चूंकि इस ना स्किन च दिन गोरा
2: सिर्फ
3: तासुल बार बार दा आवाज न दर की
2: पुष्प इस्तेमाल की और पखपल
3: तासु स्किन यानी तासु मुख बार बार तासु ता आवाज दर की देता हुई
2: की
3: बदल का बदल का बदल का सिर्फ क्रीम बदलवा द क्रीम क्वालिटी बदल का द क्रीम क्वांटिटी बदल का द क्रीम फार्मूला बदल का उपदा का गरज बानी द जाफरानो द एक्सट्रेक्ट न तैयार शुई द विटामिनी द बेहतरीन बीट्स न तैयार शुई द ओलियम जेकोर्स द तेज तरीन फार्मूले सर तैयार शुई द पाकिस्तान फर्स्ट असल जाफरानी क्रीम कम तचोले की
2: मखन
3: दे बेलडोना जाफरानी क्रीम बेलडोना जाफरानी स्क्रबी फेस वॉश
2: असली
3: उपदा द्वानो की जाफरान एज एंटी ऑक्सीडेंट इस्तेमाल शुई और एज एंटी ऑक्सीडेंट पदे की वाहिद दगा जाफरान दी दादी के एज एंटी ऑक्सीडेंट इस्तेमाल शुरू दियो
2: दा
3: स्किन चकुम फ्री रेडिकल दी द अगे कुम नुकसान दी सा स्किन तकुम नुकसान दर की
2: मखमो
3: दे के डेर लुई किरदार अदा के दे के खास कर मंगा जाफरान यवाज द खुशबू द पार ना बल्कि द स्किन द सफाई द स्किन द बूस्टिंग और स्किन दोबारा द पेगल तोप तरफ तबोतल या दिन अलावा स्किन दोबारा जलमी तोप तरफ तबोतल के डेर लुई किरदार अदा के खुद मेहरबानी बदा कोई पासा मौजूद असल कम जाफरान मौजूद दी द क्रीमो ता सुकल क्रीम डबे वाली जमुन डबे चूंकि ता सुकल वाले नो डबी
2: फरानी क्रीम
3: द अगस्तो सरा ता सुकल डग डग डबे रवा अगस्तो गना
2: बेलडो
3: औलास के मुकल डग डबे उनी उलनो औल खब डग डबी माने चिकम द जने तस्वीर रागले दी डग जने बतरस पुरी ता सुरत नी विली दी डग जने
2: जाफरानी
3: ता सुबे पेज नेम ना औ डग जने ज पेज नो मार त बा بار بار دا ویچ گور بلڑونا زعفرانی کریم باندې کم د جنی تصویر راغله دی
2: فیس واش
3: نو دما تو وای چې آی دغه تصویر د چا دی د چانه دی استرو صبر ماته داونه ویل کله تاسو دغه بل لاس کیونی سي
2: چې زعفران
3: نو تاسو له دغه به انتها ډیر زیات خوندر کې لګنه
2: انټی
3: به انتها ډیر زیات خوند بدل درکې ک تاسو د لکی ریډیو اوري ک تاسو د سوابي د ریډیو आवाज اوري ک تاسو د شار صدې د ریډیو आवाज اوري تاسو د پیخور د ریډیو आवाज اوري یا تاسو د
2: شید
3: بلوچستان د کوټا د ریډیو आवाज اوري یا تاسو د لربر خیبر شنغرو د
2: او
3: د غرد سر سوکم زما غږ زما आवाज اوري خاص کر بیا کچری بونیریان زما आवाज اوري بونیر کې زما خوګي خوګي خويند کې زما आवाज اوري کوم چې زما اکثر اسپیټال درا شماله د اسپیټال له خوند رنگ ډیر زیات خولېږي
2: تاسو ته
3: از د ډیرو خبرو باوجود مغی چې د مطلب را روان وي او زموږ دغه هاسپټل ته را روان وي لکه څنګه چې پرون د بونیر نه بلا خويند زما چې د راغلی وي د سوابي کې خويند مې دی اگر راغلی وي زما د هیدر مومند اسپیټال د شاه منصور کوم برانچ دی د اغه ویزټ کوي بیماران موږ لرا ویلي او ټول ورځ دغه خبرې روانې وي الحمدلله ډاکټر صاحب ستاسو د علاج سره زمړه را ژوندې شوی ما ډاکټر صاحب ستاسو د علاج سره الله رب جلال مال لور را کړل ډاکټر صاحب ستاسو د علاج د سره الله رب جلال مال
2: پوستکی
3: زوی را کړل زما به ماشومان ځای کېدل الحمدلله الله رب جلال مال لور را کړی دا زما به ځامن مړ پیدا کېدل الله رب جلال مال روغ جوړ زوی را کړی دی زم صحت مند یم او ماشومان مې هم صحت مند دي زما وجود با اني ټایم بیمارو اکثر به ډاکټرانو به دې خبرو باندې دوکه کوله ما ستاسو وینه کمه ده ستاسو زخم دي ستاسو جراثیم دي او ستاسو ټایفاید دي په دې سلور خبرو باندې بجدنو زنان اکثر چې ډاکټرانو دوکه کړی دي سمرم چې مطلب کی مان دي هم پیدا ډاکټرز دي یا سمرم خلک دي نو اکثر به دې خبرو باندې دوکه کړی وي او زنانم چې کله ډاکټر له لاله شو بهر کله دغه کمرې نه روزي نو بلې زنان ته کې پټ غوند کې دا وي او ورته وي ته دغه یو خبر چې زخم کې تش امتیاز سوزي ير بس ولا زما زخم دي معلومات خو کوي کنه چې څه چل دي فرق دا ورته بتولي او د دین علاوه د ټایفاید خبر ته بار بار کینو ګره یو خبر یا ساته چې یو ایچ پایلوری ټیسټ او یو د ټایفاید ټیسټ ګره دا هر چا پوزیټیو راځي نو له هغه څخه چې تاسو ډاکټرانو باندې دوه خبرو باندې دوه کړي یې
2: فران
3: چې ستا ایچ پایلوری پوزیټیو دا یا
2: دلتا
3: ستا ټایفاید کم ته چې مور کوي لیکيږي یا کم ته چې ستره تبا
2: زعفران هلتا
3: ستره تبا ورته ویل کیږي د بلوچستان خلکو نه خبر نه مچې ردی ورته
2: زعفران
3: سوې
2: هر چرتا
3: زموږ زیاتره خلک ورته ټایفاید وي سو ګرته جن مور کوي سو ګرته جن ستره تبا ورته وایي افیدانو ستره تبا وایي
2: نه می دادا آیا هر زعفران
3: نو کچري افغانانو ورته جن مور کوي جی نو کچري سو کوم سما زنانه بل خصوص سواز اور نغیت دا ویل غواړم چې
2: بیا هم
3: تاسو ګورې اکثر چې د نو سایکولوژیکل ډیس اورډر سره مخې مطلب دماغي تور باندې دوم رستړي دماغي تور باندې تاسو د دماغ کوم رګونه دی غوډم رستړي دي
2: افرانی ما
3: تاسو د وجود پټي دوم رستړي دي چې تاسو له بالکل وخت ته بو برباد کړل لګي د مخونه ته بو برباد کړل
2: لري کنه
3: هغه د وجودونه ته بو برباد کړل د کرک او د لکی کوم خلک زما مازوري د بنو کوم خلک زما مازوري او خاص کر بیا زنانه کچري زما مازوري نغیت مې دا پیغام دی چې تاسو مهرباني وکړئ د خبرو نه روزي تاسو ټول مړو کرانو باندې خبرو باندې دوکه کړی او چکسر کوټرا شنه چا دردونو ګولې مولې دل درکړي یو سورو بر مو گزاره کی چپری دې دوباره بیا خبر د زخم د جراسیمو د ټایفاید او د ایچ پایلوري خبره ته بار بار را روان وي یاد لري ما د تو ویلې کنه چې یو ډاکټر تاسو د ایچ پایلوري ټیسټ کوي یو ډاکټر د ټایفاید ټیسټ کوي ندام یا یو خبر یاد ساتي نه دغه ډاکټر په سمانی پوي
2: پرانی کریم
3: او نه چې دنه مطلب دغه ډاکټر تاسو د صحیح علاج کولې شي تاسو غواړي چې زما د وجود بیماری دی ورکه شنو ګورې دا یو خبر یاد ساتي چې کوم زنانم دا وي چې زما میدان ټکیږي کوم زنانې یا کوم نارینم دا وایي زما وجود د دردونو نه نخلاصي یا کوم زنانم دا وایي زما په دماغ باندې هر وخت بوج د مېدی د وجي چې کوم خبرم کوي د مېدی د وجي چې کوم خبرم کوي د مېدی د وجي
2: چې
3: یاد لري چې د کوم کس مې د بالکل نه ټکیږي نو پوه شي دا د مېدی بیمار نه دي بلکې دا د سایکولوژیکل ډیس اورډر پیشنټ دی یا کوم د سایکوجنیک وومیټنګ ویل کیږي اکثر خلک الټي کوي اکثر د الټو د بربلا د وانه استعمالي خو ته سایکوجنیک وومیټنګ شروع وي نو ټول ته مې دا پیغام دی مهرباني وکي دا استعمال شي دو زرا او شپګشتم کال لے په دو زرا شپګشتم کال کې تاسو اوسم جدن مورې کو پسې ګرځي تاسو اوسم په ټایفاید پسې ګرځي تاسو اوسم جدن اچ پایلوري پسې ګرځي لہذا د دې خبر نو روزي اچ پایلوري از نثینګ ټایفاید از نثینګ او د ټایفاید او د اچ پایلوري کوم ټیسټ نه وردا پارځ کې جدن دا پوزېټیو راځي
2: نوم نه خرڅو
3: لہذا مهرباني بداو کی
2: مونږ
3: د تاسو با
2: فارمولي فرق وړاندې کوو
3: بلډونا زعفرانی کریم
2: بلډونا زعفرانی فیس واش
3: تاسو با مهرباني کوي د دې خبرونو بروزي
4: نوم تم
3: تاسو کې زیاتره جنو کې جنو مطلب د ټینشن ډیپریشن د انزایټي بیماراني دي د او سي ډي یعنی د شک او د وهم بیماراني دي
4: ګوري
3: د شک او وهم اغيله وخت ته باو برباد کړ د شک او وهم اغيله مخونو باندې تیر سره راوستلو اغيله مخونو باندې دانې راوستلي
4: ګوري
3: زیاتره جنو کو ته د پی سي یوز مسله د کوم چې پولیسټک اورین سندروم چورته لګي
4: او
3: په هغه ته دا مسلې را روانې د هغه کوم زنانه بیماری دي ا دې نه علاوه مختلف کوم مسلې دي نو هغه د پی سي یوز سره روانې دي لکه په مخ باندې وخت راوتل شلو یاد دین علاوه چې دنو زنانو کوم بیماری دا هغه بیٹے مکیدل شلو یاد دین علاوه چې دنو موډ بدلیدل را بدلیل شلو وزن چې دنو هغه زیاتیدل شلو اچانک زیاتیدل شلو یاد دین علاوه
4: زعفران حلتا زعفران
3: حد بازه باز زنانو چې دنو مطلب هغه دي کې اولاد نه کیږي د نایټ سکن کیر د بارا استعمال کی
4: اینټی اوکسیډنٹ استعمال
3: د زعفرانو شاهانه ټچ او بیا
4: شوی دی
3: اغم

लेवनी दी या मुंग द्वारा लेवनी हो इंसान चिकला पाले वन तो शीन ब्याह जगम दे नॉन पुई कना चे स की गी स लेके जगम दे जुड़ी गी आओ अल्लाह जगम दे दस से लेवन तो अपने मुंगो साथ ही जी आमीन सुमामीन आमीन ओए ज्यादा खलक जगम दे पदियों आमीन ओए चे चरता जगम दे खलक मचे वलार चे द मचो सीजन मीजन जगम दे खत्म शो जी मचे जगम दे पदी सीजन की निश्चित आओ कना جناب یسود خپل زړه خبرې کوم نن تاسو سره شریکول غواړم نه جی پریک دی خپل زړه کوم نن ولې تاسو سره شریکم تاسو زما سره لګی چې زه تاسو سره کوم نن خپل زړه خبرې کوم نن شریکم نه نه نه نه نه بیا تاسو ټو کې مسخره او خنداګان کوي په ما پسې نو د خنداګانو د فارغ خوش کوم نن زه دل تاسو وبې ته نیم راغلی چې تاسو ما پورې بچ کوم نن خنداګان بکوي او ما پورې بخاندي زه لګی کوم نن او اخو دی خو نه

0: रेडियो दिलवर सवाबी है और आप रेडियो दिलवर FM 94 सवाबी से इस्लामी नशरियात सुन रहे हैं।
1: We'll be back. Right after the commercial break.
2: The allopathic or the homeopathic, the dwano ilajununa na omidashu bimarano the para, the omid zere. Heather Mumman homeopathic general aspatal ho pe khabarna. Balki the Heather Mumman homeopathic general aspatal branch ostasu pahar sababaiki pranistashavida. Katasuki hum sukhpali bimare, the classic homeopathic elasara, the molwadi nuzertal branch intihabuke. Patai pa main jangiri roadbane, the shamansur baba madrasesara, deval. देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बाने कालो के और दखपल बीमार द पारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखोर सरसरा स्ता सुखार पर सवाबई की हूँ
3: ویلے مال دا شارجہ نا کالی راوڑا
4: زو استا کالو دا پارا شارجی تا سنگلار شما
3: او ہو پمینا بازار دوبائی کی دا شارجہ جولرز دکان دے چٹچی دا دوبائی اور دا شارجہ ٹول ویرائیٹی موجود دا
4: نو دا سوایا کنا
3: شارجہ جولرز پروپرائیٹر زیب برادرز فون 0938-273265
5: ریڈیو دلبر اب کبھی بھی کہیں بھی सुनिए हमारी वेबसाइट पर लॉग ऑन टू www.radiodilbar.pk

0: पता करना चाहिए।
1: नहीं, ताल्लुक तो बंदे का बना होता है ना, लेकिन बीच में समझ आ जाता है कि ये बंदा मेरे साथ ड्रामे करते है, तो उसमें इंसान क्या करे फिर।
0: अच्छा, बाद में उसको समझ आता है कि ये मेरे साथ कितनी वफा करता था, मैं इसके साथ क्या करता था।
1: आओ आओ आओ दख खबर आओ।
0: तो बाद में फिर क्या होता है, फिर तो वो है ना, वो क्या बोलते हैं, गाड़ी उस चले रही।
1: नहीं मतलब ऐसे बंदे के साथ बंदा जो है ना अब बनाए रखे, ऐसे बंदे के साथ रिश्ता खत्म करे,
0: मेरे ख्याल से खत्म करना चाहिए,
1: खत्म करे। एक गोली मारी उस ऐसे बंदे को, वाह या खुदा पाका, तो गोले है खबर मऊकड़ा काल कुछ कम दिन दिल दबन छी या खुदा पाका। तेरा डेर पर जज्बात करा लेना बिल्कुल अलर गुरु जी मुंसर सुख राज कम देना स्वाते डेर कुल खबर के जे और डेर जबरदस्त खबर के। नेक्स्ट कॉलर गुरु, अस्सलाम वालेकुम जी।
2: وعليكم السلام ورحمة الله وبركاته.
1: بخيرون نجي بخير سوق لكم زينا مشرا
2: جي سات كاكا لك عكاس ابن سلامونك
1: سات كاكا فزانج كم دينو سلامنا قبول منظور كرا زمون دا سيد اما او وايا كنا ولش كم دينو دمرا
2: دينا دينا بيروباني ودينا دينا سوقيا يه قدر دي آغا چانا والا
1: اها
2: سوق جي پیدا دي قدر داني مون نمينا
1: آه ها ها ها واه دير الله دير خلي ميسي دورو
2: آه ونه تغورة سوال تروكا خلقا كي كورو نتا نكوي سوالنا
1: آي يو پير بيه هو سات کا
2: ونه تغورة سوال تروكا خلقا كي كورو نتا نكوي سوالنا
1: دير زبردست دير الله دير الله سات کا واه كنا سوال بڑا
2: يو بلا كتا ونه دا
1: جي
2: دا یو ویل چې زه ساتم پرواز تا نور دې څه کوي پرواز دا مې ته واوره او که ته هر څه هر څه وایې څه وکړي زه ګیلیز ته شروع دا ته خندا کې او بس که ساده دا خبرې پرېږده
1: بس که ساده دا خبرې پرېږده سات کا ڈیر آلہ ڈیر زبردست ڈیر خا
2: خوشحال
1: خدا سے نہ دا خا میسج ورک ہو چیت
2: بتاؤ
1: ډیر مننه کاکا جان
2: او دا سلام علیکم ټول مینوال ته سلامونه
1: وعلیکم السلام وعلیکم السلام وعلیکم السلام جی شکریہ جی ډیر مننه چې تاسو رالی سات کاکا ډیر خلې خبره او ډیر زبردست میسج کوم دین اور کړی جی بل کالر ګورو موږ سره سوک راځ کوم زنه السلام علیکم جی هلو وعلیکم السلام شیرینداد کاکا کیسے ہو ٹھیک ٹھاک خیر خیریت سے ہو
3: گرانا مالی کال میرا شفا گرانا
1: کدھر کال ملو شو تمہارا کال تو ہر وقت ملتا ہے
3: سر کی سری لگا دے سر کی
1: ہاں
3: پٹول چپن قدم کی پتا میں نہیں جما
1: خود ہے تباہ مگا تھا نا کچھ گمنا شیرم گڑبڑ شو
3: سر کی سری لگا دے سر کی
1: ہاں
3: چم
1: گاون کے پتا میں دے دما وہی وہی وہی یا خدا پاک خیریت ہے خیریت ہے تو خپل لوایا خیر ٹھیک ٹھاک ہے
3: بس حضری میرا گولا ماجدا تا تا پتہ لگی شیرین دل کیا کہلا جوان دے رے
1: خجوان
3: پہ چپن قدم کے پتا میں نے دما
1: خدا تباہ مگا تھا نا کچھ گمنا شیرم گڑبڑ شو
3: سر کے سری لا کا سر کی
1: ہاں
3: چم گاون کے پتا میں دما
1: چم گاون کے پتا میں دے دما وہی وہی وہی خدا پاک
3: خیر
1: خیریت ہے خیریت ہے تو

0: दुकान नंबर 4 आवासीन एक सरसर बिल्कुल निजी बनी जीवानी अमीन अफरी दिशरा ए टू जी जमंग टूल प्रोडक्ट मिला गया करता सोला पकार दिच अमीन जमंग प्रोडक्ट वाले पखरेट के बेले तकबल खबरदार छ खाली डिविजन सर जमा कोई चिकल मा दा खबर उकल चता सी दीप लांगी दुकानदार लयो सही नो बिया बवले दिसा नंबर चिकम ने बोजे ने डगो खाली डबुल ठीक दे जी छ सबाला बिता सुबिया खपने खा बिसोर ने ठीक दे जी दगने अलावा जमंग सर डील खाले करा जी अस्सलाम वालेकुम खारी सेवा السلام عليكم
1: وعليكم السلام ورحمة الله وبركاته
0: قاري سيبا تم دل اسنا ركار كي كان ريديو نبا نيوري
1: بند مي بجي
0: قاري سيبا سنگ ہے سيات مزاج
1: سر بجي بس بند مم کلا کلا